एकदमै मिठो गीत रहेको थियो, त्रिशुली बगेर मर सान्डी मजा रहेछ, पुरानो गीत, अनि नेपाली बाबु बाट रहेको थियो यो, नेपाली मुभी नेपाली बाबुबाट रहेको थियो, र एकदमै छमछम नाची राम्रो लाग्ने खालको गीत रहेको थियो। र साथसाथै केही वर्ष कोभिडभन्दा अगाडि अझै नि याद आइरहेको छ मलाई, यो गीतमा हामीले चाहिँ एउटा ग्रुप डान्स गरेको थियौँ कल्चरल इभेन्टमा, एकदमै मजा आएको थियो यो गीतमा नाच्दै जाँदाखेरि। हामी लगभग 8-9 जनाको ग्रुपले चाहिँ पर्फर्म गरेको थियौँ, एकदमै त्यो यादहरूलाई झल्का दिइरहेको थियो। पक्कै पनि तपाईँहरूले पुरानो गीत पुरानो फिल्म कतै न कतै कुनै न कुनै पाटोबाट हेरेकै नै हुनुपर्ने हुन्छ, र एउटा कतै न कतै त्यो एउटा पुरानो गीतको रस तपाईँसँग पक्कै पनि छैन जस्तो लाग्छ। आफ्नो कतै प्रतिक्रिया दिनु पक्कै नबिर्सिनु ल भन्दै, अब भने अर्को गीततिर मैले दोहोऱ्याउनु पर्ने हुन्छ, र यो अर्को गीत स्वीकार होला।

0: entendu?
1: एकदमै मिठो गीत रहेको थियो मोहनी लागलाई चिनो मुभीबाट र पुरानो फिल्म अनि त्यो एउटा गाउँको परिवेशलाई अनि गाउँको विभिन्न कुराहरूलाई बोकेको यो गीत यो मुभी रहेको थियो चिनो र सँगसँगै यो गीतमा आफै पनि एउटा यस्तो यो गीत यसरी बनाइएको छ कि जतिखेर सुन्दा पनि उत्तिकै ताजा उत्तिकै मजा अनि उत्तिकै एउटा मिठास सुनिने गीत रहेको थियो र सँगसँगै विभिन्न एज ग्रुपको मान्छेहरूले पनि बच्चा बुढा सबै मान्छेहरूले पनि यो गीतलाई नाच्नु यो गीतमा झुम्नु सकिने खालको यो गीत रहेको थियो र अझै पनि यस्ता गीतहरू विभिन्न बिहे कार्य अनि पूजा जस्ता कुराहरूमा कुनै पनि एउटा मजा अथवा कुनै पनि एउटा जम्का भेटको बेलामा यो गीतलाई याद गर्ने गर्छन् र तपाईँको के कस्तो याद जोडेको छ पक्कै पनि आफ्नो यादहरूलाई लेख्नु नबिर्सिनु होला भन्दै अब भने फेरि पनि अर्को गीत कथातिर मैले दोहोऱ्याउन चाहेँ र सुनौँ यो अर्को कथा अर्को त नहुने पहिलो कथा
2: यसरी सुरु हुन्छ। साथी उनीहरू बच्चैदेखि त्यति बच्चैदेखि पनि होइन कक्षा पाँचमा सुरजले महेन्द्रलाई पहिलोपटक भेटेको। सुरज जोशी पश्चिमको गाउँबाट काठमाडौँ परिवारसँग आएको। महेन्द्र मानन्दर चाहिँ काठमाडौँकै ठिटो पुस्तौँदेखि काठमाडौँमा नै पहिलो दिनदेखि नै उनीहरू साथी भए। मिल्ने साथी भन्दैमा झगडा कहिले नगर्ने भने होइन। उनीहरू जति झगडा गर्ने साथीहरू स्कुलमै थिएनन् तर छिनमै आन्द्रा जोड्न आइपुगिहाल्थे। उहिले महेन्द्र भन्ने राजा थिए रे त्यसैले महेन्द्रले आफूले आफूलाई राजा भन्थ्यो। साथीहरू पनि उसलाई राजा नै भनेर बोलाउँथे। सुरजको चाहिँ बोलाउने नाम थियो घन्टौके। टाउको ठुलो थियो उसको घन्टौकेहरूले पनि भन्थे तर महेन्द्रले चाहिँ छोटाएर उसलाई भन्थ्यो घन्टा। साथीहरू सबैको आआफ्नै बोलाउने नाम हुन्थ्यो। आफ्नो साथीको बुढ्यौली लागेको अनुहार देखेपछि मात्र आफू पनि बुढो भइएछ भन्ने महसुस हुँदो हो। सुरजको फुलिसकेको कपाल हेर्दै महेन्द्रले भन्यो एक घन्टा हामी त बुढो पो भयौँ अघि। शरीर बुढो भए पनि मन त तरुणी नै छ नि राजा बाक्लो चस्मा लगाउँदै सुरजले भन्यो। बच्चामा त खुबै उटपट्याङ पो गरियो अघि याद छ कट्टुकाण्ड। कक्षामा गृह कार्य नगरेको दिन अगाडि उभ्याउने चलन थियो। एक दिन दुईजना साथीहरूसँगै सुरज र महेन्द्र पनि अगाडि उभिएका थिए। सुरजले महेन्द्रलाई सराप्दै थियो। महेन्द्रले सुरजलाई हिजो गृह कार्य गर्ने समयमा उनीहरूको होडबाजी चलेको थियो। कसले गुच्चालाई काठले हानेर करिब 5 मिटर परको दुलोमा पसाउने भनेर स्कुल आउने बिहान पनि त्यसैमा व्यस्त थिए। ल आज क्लास नसकिन्जेल उभिने अरू चाहिँ 2 पेज ह्यान्डराइटिङ गर्ने भन्दै शिक्षिका कक्षा बाहिर जानुभयो। सबै विद्यार्थीहरू सुलेख लेखन गर्न थाले। अगाडि उभिएका विद्यार्थीहरू चाहिँ उकुस मुकुस थिए। केही छिनपछि सुरजलाई के जङ चलेछ क्यार अगाडि उभिएको महेन्द्रको पाइन्ट फुत्त तल झारिदियो। हत्तेरिका सत्यनासी कट्टु भन्ने कुरा नि हुन्छ नि लगाउनुपर्छ नि राजा सबलाई दर्शन भयो होइन बाजा भन्दै बुढो बङ्गारा देखाउँदै सुरज बेसरी हाँस्यो। हा हा बङ्गारा मात्र सक्कली अरू दाँतहरू नक्कली भनेर प्रष्टै चिनिने गरी हाँस्यो। चुपसाले कट्टु काण्ड गर्यो कि महेन्द्र सधैँ जङ्गिन्थ्यो। बल भएको भए तँलाई अहिले 2 कि खान्थे सुहाँ सुहाँ गर्दै महेन्द्र रिसले रन थनिँदै थियो। उसले भन्यो अनि सुबिना मैयाले तेरो घन्टा बजाएको त बिर्सेको छैनस् होला नि। सुबिना अधिकारी सँगै कक्षा भए पनि अर्कै सेक्सन कि किन हो कुन्नी एक दिन महेन्द्र साह्रै उदास देखेर सुरजले सोध्यो के भयो साथी कसैले केही गर्यो गर्यो भने भन् है म त्यसको तेल झारिदिन्छु। होइन यार मलाई त लभ परे जस्तो छ। ओहो देवदास को हो मेरो भाउजू सुबिना सुबिना सुरज अचम्म पर्दै करायो। त्यो तँलाई राम्रो लाग्छ खासै च्वाक त होइन है तर के गर्नु लभ परेपछि अन्धा हुन्छ भन्थे तेरो पनि आँखा फुटेछ। एउटा काम गर्दैन है महेन्द्रले व्यवस्थाको स्वरमा भन्यो। भन्नलाई आँटै आएन यार यो लभ लेटर लगेर दे न है। यति भन्नसाथ साथीका लागि जे पनि गर्ने जोस निकाल्दै भन्यो खैले यति जाबो कुरा पनि भन्दै महेन्द्रको हातको चिठी थुत्यो सरासर साथीहरूसँग खेल्दै गरेकी सुबिना कहाँ गयो। लेऊ यो चिठी, तिम्रो भाग्य खुलेछ, राम्रो केटाले मन पराएको रहेछ। सुबिनाले पठाएको कागज खोल्यो, यस्तो लेखेको रहेछ। प्रिय सुबिना, म तिमीलाई खुब मन पराउँछु किनकि तिम्रो नाक केरा जस्तो, केरा त मलाई खुब मनपर्छ, तिम्रो कपाल चाउचाउ जस्तो, चाउचाउ भनेपछि हुरुक्कै हुन्छु, अनि तिम्रो जिउ फर्सी जस्तो, फर्सी भनेपछि त ज्यानै फाल्छु। उही तिम्रो घन्टा सधैँ मेरो घन्टी बना है। यो पढ्न नपाउँदै सुबिना रिसले यति आगो भइन् कि रिसले अन्धाधुन्ध ठाउँ कुठाउँ सबै रन्किने गरी बजाइन्। हा उही तिम्रो घन्टा, तेरो घन्टा बजायो भने त त्यसले। महेन्द्रको हाँसो ठुलैको थियो, उसको हाँसोले सूरजको गाला रातो भइसकेको थियो। ए बाजेहरू, कति हाँसेको, कसैले हप्काएको आवाज आयो। यहाँ पूजा हुँदैछ, बिस्तारै हाँस्नुहोस्। यो सुनेर घाम तापेर कुरा गर्दै गरेका बुढा साथीहरू एक अर्कालाई सहारा दिँदै उठे र छिरे पशुपति मन्दिर छेउको वृद्ध आश्रमभित्र। तपाईँलाई यो लघु कथा कस्तो लाग्यो, राम्रो लाग्यो नराम्रो लाग्यो, कृपया कमेन्टमा लेखिदिनुहोला र रचनात्मक सुझावको म सधैँ आशा गर्दछु। आजले भने म तपाईँहरूकै कथा भन्ने साथी जमिन राई पनि बिदा बाँड्न चाहन्छु। नमस्कार।

0: एकदमै जोडिन सकिने अनि एउटा भन्छन् त्यो बालपन अनि बाल्यकालमा बाल्यकाल बालापनमा विभिन्न कुराको आकर्षण अनि विभिन्न कुराको विकर्षण अनि विभिन्न कुराहरूले प्रभाव अनि विभिन्न कुराहरूले एउटा छुट्टै किसिमको आफूलाई चाहिँ प्रभाव पार्ने गर्छ भनौँ न। सायद त्यो नै उमेरमा होला लेखिएको, त्यो नै उमेरलाई अँगालेर लेखिएको यो कथा थियो। र तपाईँहरूको पनि कुनै न कुनै एक समयमा कुनै न कुनै आफूले मन खाएको साथी अथवा आफूले मन पराएको मान्छेहरू समयमा थियो होला। र यो सायद यो एउटा स्वाभाविक र एउटा नर्मल पनि हो जस्तो लाग्छ कि एउटा बढ्दै गर्ने उमेरमा विभिन्न कुराहरूले आकर्षण गर्नुको लागि। र तपाईँलाई आफ्नो बाल्यपाल कालको के कस्तो याद आउँछ र के कस्तो क्षणहरू बिर्सिन नसक्नेछ पक्कै पनि हामीलाई प्रतिक्रिया दिनु नबिर्सिनु होला भन्दै। अब भने अर्को नेपाली, अघि मैले उद्घोष गरेँ चाहिँ नेपाली मुभीका गीतहरूलाई हामीले प्राथमिकता दिइरहेछौँ र अर्को नेपाली गीत सिकाउनु होला।
1: यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

पीराती मिसाउँदै जाउँ न माया जिन्दगी बिसाउँदै। एकदमै मिठो गीत अनि एकदमै मिठो अनि एकदमै हिट मुभीबाट हामी तिन भाइ मुभीबाट रहेको थियो र सायद नेपाली ओडियन्स थोरै नै होला कि यो मुभीलाई नहेर्ने। एकदमै एकदमै यो भइरहेको कुराहरूलाई, गाउँको कुराहरूलाई, आफ्नो एउटा भाइचारा, दाजुभाइको कुराहरूलाई, अनि धनी गरिब विभिन्न कुराहरू सबैलाई समेटेर लेखिएको यो मुभी थियो हामी तिन भाइ। अनि एकदम इमोसनल्ली पनि एउटा रुवाउने खालको, अनि के भन्नु सबै सबै सबै पाटोबाट भरिपूर्ण भएको यो मुभी रहेको थियो हामी तिन भाइ। र अब तपाईँलाई मलाई अर्को विधितिर दोहोऱ्याउनु पर्ने हुन्छ र अर्को विधि चाहिँ कविता विधि रहेछ र त्योभन्दा पहिला तपाईँलाई जानकारी दिनुपर्ने हुन्छ। तपाईँले सुन्नुहुन्छ सिरपाक रेडियो 103.7 तरङ्गमा, म यादव मगर साथमा, र हामीहरू सदा चाहिँ सधैँ पनि बुधबारको दिन 7 बजीदेखि 8 बजीसम्म नेपाली विधि, नेपाली क्षेत्रमा रहेका विभिन्न विधिहरूलाई हामीले उत्थान गर्ने, सकेसम्म हामीले नेपाली मनमुटुसम्म पुर्याउने हाम्रो जमर्को रहनेछ। र किनभने यसको हामीलाई जरुरत मान्छौँ भने एउटा छुट्टै भूमिमा बस्दै जाँदाखेरि एउटा छुट्टै भाषा, छुट्टै यहाँको परिवेश, लुवाई खुवाई को कतै न कतै हामीले आफ्नो भाषालाई, आफ्नो परिवेशलाई, आफ्नो वेशभूषालाई कतै न कतै कमी पाइरहेको हुन्छौँ र त्यसको नै एउटा कमीलाई एउटा पूर्ति गर्नको लागि चाहिँ हामीले यो यो कार्यक्रमलाई चाहिँ सकेसम्म नछुटौँ र सकेसम्म नेपाली भाषा, नेपाली सङ्गीत, नेपाली क्षेत्रलाई रुचा दिने मानिसहरूसम्म पुऱ्याउँ भन्ने हाम्रो यो उद्देश्य रहनेछ। र यति नै सुनेर

छोरी तो हो। कुके खाद्दै के उमेर छँदै बिहे गरिदिनु। अरे अरूको घर जाने जात हो, तेरे माथि माथि उड्न नदिनु। आत्मसम्मान खोज्ली खुट्टा बाँचिदिनु, स्वतन्त्रता रोज्ली हात ठुन्काइदिनु। छोरी त हो,

आफ्नी आमासँग घरदान्दा सिकोस्, नत्र भने बुढाको घरमा निङ्गियो निम्बास इन्द्रामा सिखावा चाहिँ भल्ला नि। छोरी त हो, छोरा जस्तो देश राजी पद्दा कुद्दा के थोडी न बनो दरा। छोटा छोटा लुगाफाटा लगाउन नदिनु, घुम्टोभित्र छोपेर राख्नु। यसले पढेर के गर्छ? यसको कर्म चुल्हाको अङ्गारले कोरिसकेको छ र भाग्य चल्किरे बढारिसकेको छ। छोरी त हो, आउँगे त तम्बा चिन्ता लाग्के बेमरा लखाए थर दस, चाँडै बिहे गराएर झन्झै हटबा चापडारी। कहिलेसम्म दस, चाँडै बिहे गराएर झन्झै हटबा चापडारी।

ककडोलातन मात्र माय बिसराई छोरी जति पढ्न मन लाग्छ पढ सिपसिक आफ्नो खुट्टामा उभियो छोरी म तिम्रो लागि बेहुला खोज्न 10 डीपीआई सुम्मा औल्दा बोल तिम्रो कामको उज्यालो पछ्याउँदै पछ्याउँदै तिम्रो मन मिल्ने मान्छे तिमीसम्म आइपुग्नेछ एकचोटि भनेर त हेर्नुस् एङ्हाङ्दा झन्झट मल्ली बोझा मल्ली मेरो घरको उज्यालो घरसँगै मेरो नाम उज्यालो बनाउने यो मेरो छोरी हो एङ्हाङ्दाइके एङ्हा कुके हद्दीके एक बेरा बाकी तो एरा

पक्कै पनि एउटा छोरी अनि एउटा छोरालाई गरिने दुर्व्यवहार, अनि छोरीलाई हुर्काउँदै जाने क्रममा अनि छोरालाई हुर्काउँदै जाने क्रममा एउटा पालन पोषणमा कसरी भिन्न हुन्छ र सामाजिक कुराहरूले कसरी एउटा छोरीलाई र एउटा छोरालाई कसरी भेदभावले हेर्छन् भन्ने यो कविताले भएको थियो। र जहिले पनि भन्ने गर्छु कि कविता सायद छोटो होला, कवितामा सायद त्यस्तो गहिराईको शब्द नलेखेका होला, तर कविताले कतै न कतै एउटा काहीँ न काहीँ मनमा धक्का पार्ने हिसाबले नै लेखिएका हुन्छन् जस्तो लाग्छ मलाई। कति सामाजिक अनि कति काल्पनिक हुन्छन्, र सामाजिकमा जहिले पनि भोगेका कुराहरूलाई, देखाएका कुराहरूलाई र भइरहेका कुराहरूलाई नै लेखेका हुन्छन् जस्तो लाग्छ। र यो एउटा राम्रो एउटा आफूले आफूलाई एक्सप्रेस गर्ने, आफूले आफूलाई एउटा खुलेर मान्छेहरूसँग चेतना फैलाउने एउटा राम्रो पाठ हो जस्तो पनि लाग्छ मलाई चाहिँ। एकदमै मिठोसँगले लेखिएको यो कविता, वाचन गरिएको कविता थियो। र अब पनि तपाईँलाई मलाई अर्को भित्र लान्छ र अर्को गीत स्वीकार होला।

हैजा रोगले मेरो गाउँमा कसरी परिवर्तन गर्यो यो एउटा कथा हो। देख्नै नसकिने हैजाका साना किटाणुहरू हाम्रो खोलामा फैलिए। यी साह्रै साना तर असाध्यै खतरा छन्। थाहै नपाइकन महिलाहरूले हैजा भएको पानी घरमा ल्याए। झिङ्गाहरूले आफ्नो खुट्टामा हैजा बोके, सफा नभएका हातबाट पनि फैलाए। पानीमा रहेका हैजाका किटाणुहरू हामीले निल्यौँ खानाबाट र हातबाट पनि। तत्कालै मेरो बुवा साह्रै बिरामी हुनुभयो। बुवालाई झाडा पखाला लाग्यो, धमिलो पानी जस्तै देखियो अनि मुखबाट धेरै पानी निस्क्यो। मलाई धेरै डर लागेको थियो, म मद्दत खोज्न गएँ। मैले यस्तो छिटो साइकल कहिल्यै कुदाएको थिइनँ। बुवालाई हैजा लागेको थियो, सिस्टरले हेरेर थाहा पाइहाल्नुभयो। उहाँलाई बचाउनका लागि हामीले चाँडै काम गर्नु पर्यो। हामीले उहाँको लागि जीवनजल बनायौँ। पहिला हामीले सुरक्षित पानी तयार गर्यौँ, सफा कपडामा राखेर पानी छान्यौँ अनि एक मिनटसम्म उमाल्यौँ। त्यसपछि उमालेर छानेको एक लिटर पानीमा आधा चम्चा नुन र छ चम्चा चिनी हाल्यौँ। यसको स्वाद आँसु जस्तो थियो, अलि नुनिलो। मेरो बुवा मेरो अगाडि नै मर्नुहुन्छ कि भन्ने धेरै चिन्ता लाग्यो, तर उहाँलाई अलि सुधार हुँदै आयो। सिस्टरले भन्नुभयो, केही मान्छेले हैजाको किटाणुहरू खाए तापनि रोग लाग्दैन, बुवालाई जस्तो नभए तापनि यिनीहरूले महामारी सार्न सक्छन्। अब मैले गाउँमा सुरक्षित पानी ल्याउनु पर्यो र सबैजनालाई हैजाबाट कसरी बचाउने बताउनु पर्यो। एकजना साथीले पानी ल्याइरहेको देखे। मैले उसलाई भने, सुरक्षित पानी बनाउन सकिन्छ, पिउसको थोपा पानीमा हाल्ने अनि आधा घन्टापछि मात्रै पानी खाने। त्यहाँ एकजना मान्छे फोहोर हातले खाना खान लागेको थियो। मैले भने, दिसा पिसाब गरेपछि सधैँ साबुन र सफा पानीले हात धुनुपर्छ। सुरक्षित हुन सफा हातले मात्रै खाना खानुपर्छ। मैले गाउँलेहरूले हाम्रो खोलामा हैजा फैलाइरहेको देखेँ। मैले भने, हामीले खाल्डो खनेर शौचालय बनाउनुपर्छ अनि खोलाभन्दा 30 मिटर टाढा हुनुपर्छ। हाम्रो गाउँ सफा राख्न यो काम जरुरी थियो। मैले एकजना आमाले असुरक्षित खाना बनाइरहेको भेटे अनि मैले भने, पहिला हामीले हातहरू साबुन र सफा पानीले धुनुपर्छ अनि खानेकुरा धुनु र तास्नुपर्छ, पकाउनुपर्छ र सधैँ तातो खानुपर्छ अनि झिङ्गाहरूबाट बचाउनुपर्छ। यो खबर गाउँमा फैलाएपछि म मेरो बुवालाई भेट्न छिटो छिटो हिँडेँ। उहाँलाई सन्चो भएको देखेर मलाई अति नै खुसी लाग्यो। हाम्रो गाउँ स्वस्थ भइरहेको छ, हामीले सुरक्षित पानी छानेर अनि उमालेर पिउँछौँ, हामीले सधैँ शौचालय प्रयोग गर्छौँ र त्यसपछि हामी सधैँ हातहरू धुन्छौँ। खानेकुरा झिङ्गाहरूबाट सुरक्षित छ, धोएको, ताछेको र पकाएको पनि छ अनि हामी सधैँ खाना पकाउनु र खानुभन्दा अगाडि हातहरू धुन्छौँ। हामीले हाम्रो गाउँ हैजाबाट सुरक्षित बनायौँ। यो सन्देश तिमीले पनि फैलाऊ, तिम्रो गाउँ पनि सुरक्षित हुन सक्छ।

0: यो कथाले भने जस्तै नै COVID-19 पनि एउटा उदाहरण थियो, र यो गाउँको परिवेशमा लेखिएको, यो गाउँको एउटा वरिपरिका मान्छेहरूलाई भनिएका जस्तो सुन्दा पनि, तर यो कुराहरू हामीले सहरमा बसेर पनि यो कुराहरूलाई चाहिँ हामीले एकदमै ध्यान गर्नुपर्ने हुन्छ। हात धुने कुराहरू भयो, नराम्रो कुरा छोएपछि फेरि पनि हात धुने, अनि सबै हेल्थ एन्ड हाइजिनको कुराहरूलाई दर्शाइएको थियो। र यो त थियो सानो जानकारीमूलक, र अब तपाईँलाई मैले हामी लगभग नजाँदा नजाँदा कार्यक्रमको अन्तिम अन्तिम समयमा आइसकेको छु, र यो अर्को गीततर्फ मैले फेरि ड्रोन चाहेँ, र यो अर्को गीत सिकार होला।
1: म्युजिक नेपाल मुभी।

तपाईँहरूसँग सिरपाक रेडियो 103.7 तरङ्गमा म यादव मरो साथमा, र अहिले पनि हामी कार्यक्रमको अन्तिम समयमा आइसकेको छौँ र कार्यक्रमदेखि नचाहँदा नचाहँदा पनि बिदा लिने समय आइसकेको छ। र अर्को साता यसरी नै विभिन्न नेपाली संस्कृति, नेपाली विधिहरूलाई हामीले कोट्याउने पक्कै पनि जमर्को गर्ने रहेछौँ। र अहिले पनि कार्यक्रमदेखि म यादव मरो बिदा लिन्छ, र आफ्नो स्वास्थ्य ख्याल गर्न र आफ्नो वरिपरि हाँसी खुसी छ राख्नु होला भन्दै म यादव मरो भने कार्यक्रमदेखि बिदा लिन्छ।

लगाउने भेषभूषाहरू होला तर आफ्ना अनि आफ्नोलाई गुमाउनुको पीडा सबैको एउटै हुँदो रहेछ यही राउटे समुदायको कला संस्कृति माया प्रेम र जीवनको कथा प्रेममय